0: سمجھتا کہ اس طرح سے بالکل ہی لو کائنڈ آف اے لینگویج میں اور اس طرح سے ان کے بارے میں بات کرے.
1: ادھر سماجوادی پارٹی سے اب تک اویسی کے آفر پر کوئی سکاراتمک پرتکریا نہیں ہے. الٹا سماجوادی پارٹی لگاتار اویسی کی چناوی رنتنیتی پر سوال ہی اٹھا رہی ہے.
2: اے آئی ایم آئی ایم بھی بھارتی جنتا پارٹی کی بی ٹیم کے روپ میں کام کر رہا ہے. کیول سماجوادی پارٹی کے ووٹوں کے بٹوارا کرنے کا پریاس ہو رہا ہے. اتر پردیش میں بدلاؤ ہونا طے گیا ہے. سماجوادی پارٹی ہی بھارتی جنتا پارٹی کا وکلپ ہے.
1: اویسی کی گٹھ بندھن کی ڈیڈ لائن کو اب زیادہ وقت نہیں بچا ہے. صاف ہے کہ وپکش کی پارٹیاں ساتھ آتی ہیں تو یو پی کی سیاست میں نیا سمیکرن بنے گا, اور اگر ساتھ نہیں آتی تو وپکشی دلوں کے ایجنڈے پر اویسی کا حملہ اور زیادہ تیز ہوگا. آج تک بیورو.
3: اور اس خبر پہ زیادہ جانکاری کے لیے سیدھے چلتے ہیں ہمارے سہیوگی سمر چاولا جو اس سمے کانپور میں, اور ان سے جاننے کی کوشش کرتے ہیں. سمر, ایک بات بتائیے, اوبیسی نے اکھلیش کے پالے میں گیند ڈال دی ہے, لیکن جس طریقے سے ہر ریلی میں اوبیسی اکھلیش پر نشانہ سادھتے ہیں, اسے دیکھتے ہوئے کیا لگتا ہے کہ کیا سچ میں اکھلیش یادو اوبیسی کے ساتھ جائیں گے؟
4: سمیت, یہ صحیح بات ہے کہ اویسی نے اپنی استھتی گٹھ بندھن کو لے کر تو سپشٹ کر دی ہے. انہوں نے کہا ہے کہ 2 اکتوبر کا ٹائم ہے, تب تک اگر آپ چاہتے ہیں تو ہمارے پاس آئیے, ہم ساتھ میں چناؤ لڑیں گے, نہیں تو اے آئی ایم آئی ایم اتر پردیش میں اکیلے چناؤ لڑے گی. رہی بات سماجوادی پارٹی میں لگاتار نشانہ سادھنے کی, تو کل بھی انہوں نے یہی کیا, اسے پریشر ٹیکٹکس کہہ سکتے ہیں. کل جہاں پر اسد الدین اویسی نے ریلی کری ہے وہ کینٹ ودھان سبھا چھیتر کے اندر آتا ہے. سماجوادی پارٹی کا ودھایک وہاں پہ موجودہ سمے پہ موجود ہے, مسلم بہول چھیتر ہے. ایسے میں سماجوادی پارٹی پر تیکھے وار بھی کیے ہیں کہ کس طریقے سے جب ان کی پارٹی سرکار میں تھی تو دنگے ہوئے, جب ان کی پارٹی سرکار میں تھی تو اس کا فائدہ وائے کو ملا, لیکن جو مسلم بہول چھیتر ہے یا مسلم سنکھیا ہے ان کو کبھی فائدہ نہیں ملا. اس نے کلیئر کیا کہ ہماری پارٹی اگر ستا میں آتی ہے تو ہم سیدھے سیدھے مسلم سماج کی بات کریں گے. تو ایسے میں کہیں نہ کہیں ایک طرف آفر بھی دیا جا رہا ہے گٹھ بندھن کا, دوسری طرف پریشر ٹیکٹکس جو ہے اس میں سماجوادی پارٹی پہ حملہ بول کے کہیں نہ کہیں یہ اسٹریٹجی جو ہے اویسی نے اپنائی ہے. انہوں نے اس چیز کا ذکر بھی کیا کہ کیسے سیمانچل کے چناؤ میں بھی انہوں نے سماجوادی پارٹی سے گٹھ بندھن کی پیشکش کی تھی, لیکن 4 سے 5 سانسد الٹا سماجوادی پارٹی نے ان کے خلاف جو ہے وہ کھڑے کر دیے. اس کے بعد جو ہے تمام اس طریقے کی وہاں پر بھلے ہی لڑائی ہوئی ہو, لیکن 5 سے 6 ودھائک جو ہے وہ ویسی کے چن کے آئے. اس میں انہوں نے اس کا ذکر کیا, ان کا سمپل کہنا ہے کہ بعد میں آپ روئیے گا نہیں کہ اے آئی ایم ایم نے اتر پردیش میں سماجوادی پارٹی کے ووٹ کاٹے, یا پھر انہوں نے کہیں نہ کہیں بی جے پی کے ساتھ لڑ کے جو ہے وہ چناؤ کیا, ان کی بی ٹیم کہلائے گئے. ایسے میں ابھی موقع ہے 2 اکتوبر کا, آئیے اور ساتھ میں چناؤ لڑیے. اور یہ صرف سماجوادی پارٹی تک سیمت نہیں ہے, سبھی اپوزیشن پارٹی جو اتر پردیش میں, سب کو لے کر یہ میسج دیا گیا ہے.
3: بالکل, اور سمر مجھے لگتا ہے کہ نہ صرف اوبیسی بلکہ اکھلیش یادو بھی گٹھ بندھن کو لے کر بہت زیادہ آپ کہہ سکتے ہیں بہت پازیٹو نہیں رہتے, کیونکہ انہوں نے کئی بار اس کا ذکر کیا, چاہے وہ آر ایل ڈی کو لے کر ہو, بی ایس پی کو لے کر ہو, کانگریس کو لے کر ہو, ہمیشہ کہیں کہ ان کو نقصان ہوا ہے. چلیے خبروں کے روپ میں آگے بڑھتے ہیں اور آپ کو بتاتے ہیں یو پی کی ایک اور مہتوپورن خبر. دراصل اتر پردیش کی راجنیتی سے جڑی ایک اور بڑی خبر یہ ہے کہ کرکٹر محمد شمی اور جین چودھری کی ملاقات ہوئی ہے. اتر پردیش ودھان سبھا چناؤں سے پہلے جین چودھری نے کرکٹر محمد شمی سے ملاقات کے بعد یو پی کی راجنیتی میں ہلچل تیز ہو گئی ہے. دلی سے لے کر امروہا تک راجنیتک گرمائی ہوئی ہے. دراصل یو پی چناؤں کو لے کر پردیش میں لگاتار راجنیتک ہلچل تیز رہی ہے. وہیں دعویٰ کیا جا رہا ہے کہ محمد شمی سے راشٹریہ لوک دل کے ٹکٹ پر امروہا سے چناوی میدان میں اتر سکتے ہیں. للود ادھیکش جین چودھری نے اپنے سوشل میڈیا ہینڈل سے اس ملاقات کی تصویریں بھی شیئر کی, جس کے بعد امروہا میں محمد شمی ان کے پریوار کی سیاسی پاری کو لے کر چرچائیں کا دور شروع ہو گیا ہے. حالانکہ شمی یا راشٹریہ لوک دل کی اور سے چناؤ لڑنے کی اور پارٹی میں شامل ہونے کو لے کر ابھی کوئی اوپچارک گھوشنا نہیں کی گئی ہے. اب اگلی خبر کا رخ کرتے ہیں. اتر پردیش کے بٹوارے کو لے کر کیبنٹ منتری اوم پرکاش راجبھر کے بیان سے سیاست گرما گئی. دیوریا میں سوہیل دیو بھارتیہ سماج پارٹی کی سماجک سمر ستا ریلی میں راجبھر نے دعویٰ کیا کہ آنے والے سمے میں اتر پردیش کو 4 حصوں میں بانٹ دیا جائے گا. ساتھ ہی انہوں نے کہا کہ اگلا پوروانچل راجیہ بنتا ہے تو راجبھر سماج کا بیٹا ان کا مکھیہ منتری بنے گا.
5: میری منسا ہے آنے والے دنوں میں پردیش کا بٹوارا ہوگا, پردیش کا 4 بھاگوں میں بٹوارا ہوگا. جس دن پوروانچل راج الگ ہوگا, سب سے پہلے اگر مکھیہ منتری کوئی جاتی کا ہوگا تو راجبھر کا بیٹا مکھیہ منتری پوروانچل کا ہوگا. ध्यान में रख करके काम करना, किसी के बहकावे में आकर के कि सपा में चले जाओ, बसपा में चले जाओ, कांग्रेस में चले जाओ। तो 60 साल तो कांग्रेस ने शासन किया, 4 बार बसपा ने, 4 बार सपा ने शासन किया, हमको आपको दिया क्या? कुछ दिया हो तो बताओ।
3: आपको बताएं कि यूपी के अंदर अगले साल चुनाव है और इससे पहले बयानों का दौर जारी। कौशाम्बी जिले के सिराथू में समाजवादी पार्टी के बूथ स्तरीय कार्यकर्ता सम्मेलन में समाजवादी पार्टी के राष्ट्रीय महासचिव इंद्रजीत सरोज का एक बयान वायरल हो रहा है। आप भी देखिए वो बयान क्या है।
6: इस जिले का विकास होगा, जेसीबी वाले डॉक्टर वाले खूब पर हुए बालू खोल बेचे बेचे उठाए भाई, कार्यकर्ता मजबूत रहेगा तो हम भी मजबूत रहेंगे ना, बताइए तभी तो काम होगा ना, नहीं का मतलब जो।
3: और अब खबरों के सिलसिले में आगे बढ़ते हैं, अब बात करते हैं पूर्व उपराष्ट्रपति हामिद अंसारी के बयान पर मचे घमासान को लेकर। दरअसल मुख्यमंत्री योगी आदित्यनाथ ने अंसारी के बयान को भारत भारतीय और भारतीय संस्कृति और सनातन परंपरा के खिलाफ बताया। बीजेपी और बीएचपी ने भी अंसारी पर निशाना साधा है।
7: जवाहरलाल नेहरूज ऑब्जर्वेशन इन एन ऑफिसर्स मीटिंग।
8: पूर्व उपराष्ट्रपति हामिद अंसारी के एक बयान ने सियासी बहस को गर्मा दिया है। एजे नूरानी मेमोरियल लेक्चर में अंसारी ने जवाहरलाल नेहरू से जुड़े ऐतिहासिक संदर्भ का हवाला देते हुए हिंदू दक्षिणपंथी सांप्रदायिकता को भारत के लिए एक बड़ी चुनौती बताया था।
7: जवाहरलाल नेहरूज ऑब्जर्वेशन इन एन ऑफिसर्स मीटिंग ऑफ द मिनिस्ट्री ऑफ एक्सटर्नल अफेयर्स एंड रिकॉर्डेड फॉर पोस्टेरिटी बाय फॉरेन सेक्रेटरी गुंडेविया एंड आई कोट दोज वर्ड्स द डेंजर to India, mark you, it is not communism, it is Hindu right-wing communalism.
8: इसके बाद बीजेपी ने अंसारी के बयान पर मोर्चा खोल दिया। उत्तर प्रदेश के मुख्यमंत्री योगी आदित्यनाथ ने आरोप लगाया कि इस बयान के जरिए सनातन और हिंदू परंपरा को निशाना बनाया गया है।
9: और सचमुच डरावने वक्तव्य है, भारत के लिए, भारतीयता के लिए, भारतीय संस्कृति के लिए, भारत की परंपरा के लिए, और यह वक्तव्य दुनिया में भारत की छवि को धूमिल करने के कुत्सित प्रयासों के उस एजेंडे का हिस्सा है जो एंटी इंडिया फोर्सेस के द्वारा निरंतर निरंतर उसका दुष्प्रचार किया जाता है। उनके द्वारा शुद्ध रूप से भारत की सनातन परंपरा को कोसने, भारत की हिंदू परंपरा को अपमानित करने के वक्तव्य दिए गए और उसको आतंकवाद से जोड़ने के कुत्सित प्रयास हुए।
8: वहीं ऑल इंडिया इमाम एसोसिएशन से जुड़े मौलाना साजिद राशिदी ने भी हामिद अंसारी के बयान पर अपनी प्रतिक्रिया दी।
10: जब आप पद पर थे, आप मुसलमानों के लिए कुछ कर सकते थे, उस वक्त तो आपने किया नहीं। अब आपको कोई पूछ नहीं रहा है तो जानबूझकर आप अपने आप को जनवाने की कोशिश कर रहे हैं कि मैं भी अभी जिंदा हूं, मैं भी अभी हयात हूं, मेरे बारे में भी सोचो।
8: उधर विश्व हिंदू परिषद ने भी अंसारी के बयान को लेकर कड़ा रुख अपनाया है।
11: अरे हामिद अंसारी जी, जिस थाली में खाते हो उसमें छेद करना बंद करिए। ऐसा बोलने से पहले कम से कम आपने शीशे में अपना चेहरा तो देख लिया होता। अगर यहां का बहुसंख्यक हिंदू समाज कट्टर होता तो क्या आप इस तरह के का बयान देने का दुस्साहस भी कर पाते?
8: हामिद अंसारी के बयान के बाद शुरू हुआ सियासी विवाद अब सांप्रदायिकता, सनातन परंपरा और धर्म निरपेक्षता के मुद्दे तक पहुंच गया है। बीजेपी और हिंदू संगठनों की प्रतिक्रियाओं के बीच अंसारी के बयान को लेकर राजनीतिक बयानबाजी का दौर जारी है। ब्यूरो रिपोर्ट आज तक।
3: और 9 बज गए में खबरों का सिलसिला जारी है, लेकिन आगे बढ़े उससे पहले एक बार फिर से नजर डाल लेते हैं हेडलाइंस पर।
12: प्रेजेंटेड बाय पतंजलि गाय का घी, लगाएं स्वाद और सेहत का तड़का, हर माँ का भरोसा प्यार से परोस। इन एसोसिएशन विद
13: भारत की अपनी इलेक्ट्रिक सवारी सोकुडो।